अब आस्थाको पावरफुल वोकल अपबिट रिदम अनि नाच्न मन लाग्ने बिटले यो सङ टिकटकदेखि युट्युबसम्म एकदमै भाइरल बनेको छ. यसको भिडियो हेर्नुहुन्छ भने एकदमै कलरफुल कोरियोग्राफी र फन एक्सप्रेसनले म्युजिक भिडियोलाई अझै लाइभली बनाएको छ. यति भन्दै वाट्स अन क्यानबेरा सेगमेन्टको पालो आएको छ. अब सुनौ 9 15 अक्टोबरसम्म क्यानबेरामा के हुँदैछ त. फ्लोरियाड फाइनल डे अन्टिल अक्टोबर 11 होइन, कमनवेल्थ पार्कमा 1 मिलियन भन्दा बढी फुलहरूको रङ्गीन प्रदर्शन अन्तिम चरणमा छ. दैनिक मनोरञ्जन, परिवारमै सहभागी हुने गतिविधि, वर्कसप सब निशुल्क प्रवेश सहित. अब फ्लोरियाडमै सन्डे अक्टोबर 11 दिन लास्ट डेमा चाहिँ डग्स डे आउट भनेर राखिएको छ. फ्लोरियाडको विशेष दिन कुकुरलाई लिएर घुम्ने मिल्ने रमाइलो कार्यक्रम 9:30 कमनवेल्थ पार्कमा छ 5:30 PM. त्यसै गरी लाइभ म्युजिक लिली बीमा अक्टोबर 9 लाइभ एट पोलोमा लिली बीको साँझको प्रस्तुति हुँदैछ. सुरु हुने समय 7:30 साँझ. त्यसपछि ड्यानियल मगल्टनको कमेडी फ्राइडे 9 अक्टोबरको दिन युसी लाइभ एक्स थिएटरमा व्हाइट हेयर व्हाइट नाउ स्ट्यान्ड अप सो 6:30 सुरु हुँदैछ. त्यसपछि फ्रिडम फेस्टिभल 9-10 अक्टोबर क्यानबेरामा जिएसपीको प्रस्तुति सहित फ्रिडम फेस्टिभल 9 अक्टोबरमा सुरु 7:30. त्यसै गरी फ्लोरियाडमा पर्फर्मेन्स डाना ह्यासल ब्यान्ड 11 अक्टोबरमा ट्युलिप स्टेजमा 1-2 PM. त्यसपछि अब गेमहरूमा एकदमै इन्ट्रेस्ट राख्नेको लागि चाहिँ गेम इभेन्ट भेन्डेटा समनर्स स्किमर्समा 11 अक्टोबरमा गुड गेम्स वर्डनमा चाहिँ अब 10:30-4 PM गेमिङ प्रतियोगिता हुँदैछ. एन्ट्री यसको चाहिँ फी छ $25 है. त्यसै गरी ट्याङ्गो नाइट भनेर पोलिस व्हाइट इगल क्लब टर्नरमा 7:30-10 PM 3 ट्याङ्गो सङ्गीत र नृत्यको कार्यक्रम छ, जुन चाहिँ एन्ट्री 12 rupees रहेको छ. त्यसै गरी अब ACFID नेसनल कन्फरेन्स हुँदैछ नेसनल कन्भेन्सन सेन्टरमा मोबिलाइजिङ दि कलेक्टिभ रिसेपिङ सिस्टम फर अ जस्ट फ्युचर भनेर चाहिँ वार्षिक सम्मेलन हुन गइरहेको छ 12 अक्टोबरमा समय 12 PM. अनि कमेडी नै छ है अर्को पनि द्याट्स वाट आई रेकन भनेर थर्सडे 15 अक्टोबरमा युसी हबमा प्यानिक एट द बेस्ट्रो अस्ट्रेलियाली कमेडियनको लोकप्रिय लाइभ सो हुन गइरहेको छ 7:30. अब यति भन्दै थिए क्यानबेरामा 9-15 अक्टोबरसम्मका प्रमुख कार्यक्रमहरू. तपाईँलाई मनपर्ने कुनै गतिविधि छानेर परिवार वा साथीभाइसँग सहभागी हुन नबिर्सिनुहोस्. समुदायसँग जोडिने उत्कृष्ट अवसर हो भने प्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस्. अबको पालो रहेको छ अर्को गीतको. आज म अलिक फरक गीत लिएर आएको छु, अर्को राम्रो राम्रो गीतहरू है साथीहरू. आज रहेको छ सत्यराज आचार्यको साँझ पर्यो. इन्जोय दिस ट्र्याक.

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि मात्र 2XXFM 98.3 म प्रतिष्ठा। हामीले भर्खर सुन्यौं आस्था राउतको चौबन्दीमा, नेपाली पप सिन कि एनर्जेटिक सिङ्गर आस्था राउतको क्याची हिट चौबन्दीमा। यो गीतमा ट्रेडिसनल नेपाली आउटफिट चौबन्दी चोलीलाई मोडर्न वाइफसँगै ब्लेन्ड गरेर युवा वर्गको कन्फिडेन्स र कल्चरल चार्म एकैसाथ देखाइएको

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 मा म प्रतिष्ठा. हामीले भर्खर सुन्यौँ सत्यराज आचार्यको माया बढ्यो. कस्तो लाग्यो तपाईँहरूलाई गीत? साँझ पर्यो, माया बढ्यो. आजको कलाकार परिचयमा नेपाली मोडर्न म्युजिकका रेस्पेक्टेड सिङ्गर अब सत्यराज आचार्यको अलिकति कुराकानी गरौँ है त. अरू आज मैले बजाएको सिङ्गरहरूको लगभग मैले अगाडिको एपिसोडमा अलिअलि परिचय दिइसकेँ. अब आज पालो रहेको छ सत्यराज आचार्यको. उहाँलाई चाहिँ धेरैले डिप सोलफुल भोइस अनि क्लिन म्युजिकल एक्सप्रेसनको लागि चाहिँ चिन्छन्. सत्यराज आचार्य इज अल्सो नोन फर क्यारिङ फरवर्ड द म्युजिक लेगेसी अफ हिज फादर लेजेन्डरी सिङ्गर भक्तराज आचार्य. तपाईँहरू कतिलाई थाहा थियो होइन, उहाँ चाहिँ भक्तराज आचार्यको सुपुत्र हुनुहुन्छ. उहाँका गीतहरूमा सिम्प्लिसिटी, प्योरिटी अफ मेलोडी अनि जीवनको भनौँ न गहिरो भावनाहरूको चाहिँ एकदमै सुन्दर अभिव्यक्ति पाइन्छ. बोलन माया तिम्रो साथ भक्तराज आचार्य ट्रिब्युट सङ जस्ता क्रिएसन्सले उहाँलाई नेपालको मोडर्न म्युजिक सिनमा एकदमै रेस्पेक्टेड बनाएको छ. हिज सिङ्गिङ स्टाइल इज काल्म, हार्ट फेल्ट एन्ड पर्फेक्ट फर लिसनर्स हु लभ मिनिङफुल नेपाली म्युजिक. यति भन्दै सत्यराज आचार्यको एउटा छोटो परिचय दिँदै अब म लाग्छु नेपाल अपडेटमा. अब हेरौँ अक्टोबर 1-7 नेपालका प्रमुख अपडेटहरू के के थिए. हिमलुङ हिमालमा ठुलो हिम पहिरो गयो, मृत्युको संख्या चाहिँ 15 पुगेको थियो. मनाङको नार्फा भूमि गाउँपालिका 5 27 गएको हिम पहिरो पछि खोज तथा उद्धार जारी नै छ अहिले पनि. अक्टोबर 1 होइन शवहरू फेला परेको थियो. भनौँ पहिलो हप्तासम्म 9 शव फेला परेको थियो भने कुल मृत्युको संख्या चाहिँ 15 पुगेको थियो. अझ 1 बेपत्ता छन्. स्थानीय प्रशासन र नेपाली सेनाले मर्स्याङ्दी नदीमा बनेको अवरोध हटाउने तथा विद्युतीय लाइन मर्मत कार्य पनि गरिरहेका छन्. अब विश्व ब्याङ्कको आर्थिक पूर्वानुमान अनुसार अगस्त 26 विनाशकारी बाढीपछि उद्योग र सेवा क्षेत्रमा परेको असरका कारण नेपालको आर्थिक वृद्धि 3.7 झर्ने विश्व ब्याङ्कको अनुमान छ. यसले आगामी वर्षमा रोजगारी र लगानीमा चुनौती बढ्ने सङ्केत गर्दछ. त्यसै गरी अब आउँदो अब भनौँ न हाम्रो चाडपर्वहरू नजिकिँदैछ. दसैँ टिका लाउने शुभ साइत पनि सार्वजनिक भयो छ. यस वर्ष दसैँ टिका लगाउने शुभ साइत अक्टोबर 21 बिहान 10:30 भनौँ अझ 10:26 निर्धारण गरिएको छ. नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यही समय सर्वोत्तम साइत मानिन्छ. त्यसै गरी अब भन्ने हो भने तातो पानी नाका पुनः खोल्ने तयारी भइरहेको छ. जलवायु परिवर्तन र भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय समितिमा मन्त्री लम्सालले तातो पानी नाका पुनः सञ्चालनका लागि छलफल जारी रहेको जानकारी दिए. व्यापार र आवागमन सहज बनाउन यो नाका महत्त्वपूर्ण मानिन्छ. अब हिमलुङ घटनापछि अस्ट्रेलियाको सहयोगप्रति प्रधानमन्त्री चाहिँ धन्यवाद प्रकट गरेका छन्. प्रधानमन्त्री वालेन शाहले अस्ट्रेलियाली सरकारद्वारा प्रदान गरिएको अस्ट्रेलियन डलर 11 बराबरको राहत तथा उद्धार सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्. ड्रोन विशेषज्ञ, राहत सामग्री र 17 उद्धार टोली नेपाल पठाइएको थियो. को चाहिँ अलिकति राजनीतितर्फ हेर्ने हो भने नेपाली काङ्ग्रेस अध्यक्ष पदका लागि नाम दर्ता गरिएको छ. नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा अध्यक्ष पदका लागि गगन थापा, श्याम कृष्ण खड्गी र किशोर सिंह राठौरले नाम दर्ता गराएका छन्. यसले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा चर्किएको सङ्केत गर्छ. यी थिए अक्टोबर 1-7 नेपालका प्रमुख समाचार अपडेटहरू. विदेशमा बस्दा पनि मातृभूमिको घटनाक्रमसँग जोडिरहनुहोस् नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै रहनुहोस्. अबको पालो रहेको छ अर्को मिठो गीतको. अबको पालो छ सुशान्त केसीको सारङ्गी. प्लिज इन्जोय दिस song.

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 म प्रतिष्ठा, नेपाली पप म्युजिकका वान अफ द मोस्ट लभ सिङ्गर सङ राइटर सुशान्त केसी. उहाँको खास आइडेन्टिटी नै राइट्स हिज ओन लिरिक्स, कम्पोजेस हिज ओन म्युजिक एन्ड सिङ्स विथ अ भेरी इमोसनल टोन. हो होइन त, सुशान्तको गीतहरू प्राय पर्सनल स्टोरिज, लभ, हार्ट ब्रेक अनि जीवनका सटल फिलिङ्सबाट प्रेरित हुन्छन्. सिम्पल ऑर्केस्ट्रिक वाइव प्लस मॉडर्न पॉप प्रोडक्शन को ब्लेंड ले वहाँ को सॉन्ग मा युवाहरुमा बनाउन एकदम हिट बनेको छ. आमा, बेईमानी, गुलाबी साथी, हावाले, तिम्रो मेरो कुरा अनि बार्दली जस्ता ट्रैक ले वहाँलाई नेपाल र डायस्पोरा कम्युनिटी दुबई मा वाइडली पॉपुलर बनाएको छ. हिज वॉइस इज सॉफ्ट, ऑनेस्ट एंड इंस्टेंटली कनेक्ट्स विथ लिसनर्स. अब यति कुरा गर्दा गर्दै आज समय बितेको त पत्तै भएन. आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नु भएकोमा र म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा, क्यानबेराबाट नेपाली समुदायको लागि क्यानबेराको आवाज प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद. अर्को कार्यक्रममा फेरि भेटौँला. सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्. यति भन्दै आज तपाईँसँग बिदा लिने समय भइसकेको छ. अर्को हप्ता यही दिन यही समय फेरि रमाइला गीत र कुराकानी सहित भेट्ने नै छु 98.3 2XXFM मा. जाँदा जाँदै

बोलिरह्यो, तिम्रो मायाले सधैँ बोलिरह्यो, निष्पक्ष रातमा तिम्रो सम्झनाले सताइरह्यो, साफ भनेर मेरो जीवनलाई डसिरह्यो, तिम्रो तिरस्कारका उपहार आँसु छन् आँखाभरि, कल्पनाको सुन्दर संसार साउने भेलले भत्काइदियो, मेरो बारेमा सोच्न तिमीसँग एक पलको समय थिएन सायद, तिम्रो हटले कसैको जीवन मरुभूमि बन्छ भनेर अलिकति पनि किन सोचिन, यो प्रश्नले मेरो मन खोजिरह्यो।